0: लौ न सुरु गरौँ न रात थिपिस हो
1: अनि बाटुलीसँग भिन्ने त नि खै त तलाई त मै टेर्दिन झन् बाटुलीको त आशै नगर
2: त्यसो शर्त लगाऊ आएर जे भन्छौ त्यो मानौ
3: होइन हाम्रा पुग्नेले गाइहाल्छ नि नमस्ते नमस्ते
1: बाटुलीले एउटा शर्त राखेकी छे
3: मन्जुर छ मन्जुर छ
1: पहिला शर्त त सुन
4: सुनिदिउँ न त सुनिदिउँ
1: यदि बाटुली हारे पुर्नेको स्वास्नी बन्न तयार छे तर पुर्ने हार्यो भने
4: हार्यो भने
1: यदि पुर्ने हार्यो भने बाटुलीको घरमा हलि बस्नुपर्छ
4: क्यार्ने हो के त विचार
3: कस्तो लाग्यो शर्त
5: रसिलो
3: ल सुरु गरौँ
4: ल अलिक खिपेर दे त
3: ल रङ्गा दिउँ